0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल मेक्रोनसँगै नाइसमा इन्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशमा स्वास्थ्य सेवाहरूलाई राम्रो र सस्तो बनाउनका लागि धेरै कदमहरू चालिएको बताउनु भएको छ। श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा बढी नर्तक तथा नर्तकीहरूले भारतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि हासिल गरेका छन्। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, ओडिसा र दक्षिण छत्तिसगढमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नको लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ। र आइसिसी महिला T20 क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तान बीच भिडन्त हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल मेक्रोनसँगै नाइसमा इन्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। भारत फ्रान्स नवप्रवर्तन वर्षको तत्वावधानमा आयोजित यस कार्यक्रमले 120 भन्दा बढी भारतीय स्टार्टअपहरू, विश्वव्यापी लगानीकर्ताहरू, प्रविधि नेताहरू र उद्यमीहरूलाई एकसाथ ल्याउनेछ। यसले भारतको द्रुत गतिमा बढ्दो नवप्रवर्तन पारिस्थितिक प्रणाली प्रदर्शन गर्नेछ। त्यसपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति मेक्रोनले भारत फ्रान्स विशेष विश्वव्यापी रणनीतिक साझेदारीको प्रगतिको समीक्षा गर्न र प्रमुख क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल गर्न द्विपक्षीय वार्ता गर्नेछन्। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
2: प्रधानमन्त्री नरेन्द्र मोदी और फ्रांस के राष्ट्रपति इमैनुएल मैक्रों संयुक्त रूप से भारत इनोवेट्स की शुरुआत करेंगे। इस कार्यक्रम में दुनिया भर से 120 से ज्यादा भारतीय स्टार्टअप, निवेशक और टेक्नोलॉजी लीडर्स शामिल होंगे। कार्यक्रम में नवाचार, उद्यमिता और उभरती हुई प्रौद्योगिकियों के क्षेत्र में भारत की बढ़ती ताकत को प्रदर्शित किया जाएगा। इसके बाद दोनों नेता भारत फ्रांस विशेष वैश्विक रणनीतिक साझेदारी में हुई प्रगति की समीक्षा और प्रौद्योगिकी, व्यापार तथा रक्षा से क्षेत्रों में सहयोग बढ़ाने के तरीकों पर द्विपक्षीय बातचीत करेंगे। राष्ट्रपति मैक्रों द्वारा आयोजित भोज के बाद प्रधानमंत्री मोदी अपनी यात्रा के अगले चरण में स्लोवाकिया रवाना होंगे। शैलेश मेनन की रिपोर्ट के साथ समाचार कक्ष से विशाल शर्मा।
1: व्हाइट हाउसले भनेको छ कि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सप्ताह फ्रान्समा हुने G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य विश्व नेताहरूसँग भेट गर्नुहुनेछ। एक वरिष्ठ प्रशासनिक अधिकारीले बताएअनुसार यी विश्व नेताहरूबीच आर्थिक वृद्धि, आपूर्ति श्रृङ्खला, कृत्रिम बुद्धिमत्ता, लगानी साझेदारी र विश्वव्यापी सुरक्षा चुनौतीहरूको विषयमा चर्चा हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 12 वर्षमा देशमा स्वास्थ्य सेवाहरूलाई राम्रो र सस्तो बनाउनका लागि धेरै कदमहरू चालिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा उहाँले भन्नुभयो कि आयुष्मान भारत योजनाको माध्यमबाट गरीब र अभावग्रस्त मानिसहरूले उपचारको सुविधा पाइरहेका छन्। यसका साथै जन औषधि केन्द्रहरूमा सस्तो औषधिहरू उपलब्ध गरिँदैछ। उहाँले स्टेन्ट र घुँडा प्रत्यारोपणको मूल्य घट्दा बिरामीहरू लाभान्वित भएका छन् भनी बताउनुभयो। साथै मेडिकल कलेज र सिटको संख्या बढेसँगै डाक्टर बन्ने अवसर पनि बढेको छ। उहाँले भन्नुभयो सरकार स्वास्थ्य भारत निर्माणको दिशामा काम गरिरहनेछ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत एक दशकमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री गडकरीले आयुष्मान भारत योजना अन्तर्गत करोडौं मानिसहरूले नगदरहित स्वास्थ्य सेवा सुविधा लिइरहेको र यसको कभरेज अब ज्येष्ठ नागरिकहरूलाई पनि विस्तार गरिएको उल्लेख गर्नुभयो। उहाँले जन औषधि केन्द्रहरू मार्फत गुणस्तरीय औषधिहरू किफायती दरमा उपलब्ध गराइँदै गरेको बताउनुभयो। श्री गडकरीले यी सञ्जीवनी जस्ता डिजिटल प्लेटफर्महरू र स्वच्छ भारत मिशन जस्ता पहलहरूले देशमा समावेशी र बलियो स्वास्थ्य सेवा प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भन्नुभयो कि भारतले हाल विश्वका केही ठूला स्वास्थ्य सेवा योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिरहेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले भन्नुभयो कि सरकारको उद्देश्य रोगको कारणले कुनै पनि परिवारले आर्थिक बोझको सामना गर्न नपरोस् भन्ने सुनिश्चित गर्नु हो। यसैबीच केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले भन्नुभयो विगत 12 वर्षमा देशको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ। उहाँले स्वास्थ्य नागरिकहरू राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको कुरा बताउनुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले आयुष्मान भारत योजना, आयुष्मान आरोग्य मन्दिरहरू र अन्य डिजिटल स्वास्थ्य सेवाहरू मार्फत चिकित्सा उपचार सुविधाहरू धेरै संख्यामा मानिसहरूसम्म पुगिरहेको बताउनुभयो। उहाँले देशमा एम्सको संख्या एकबाट बढेर 23 पुगेको बताउनुभयो। श्री नड्डाले ई सञ्जीवनी, कोविन र युविन जस्ता प्लेटफर्महरूले जनताको लागि स्वास्थ्य सेवाहरूमा सजिलो पहुँचलाई सहज बनाइरहेको बताउनुभयो। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले युपिए सरकारको कार्यकालको तुलनामा कर्नाटकले केन्द्रीय करको हिस्साको रूपमा 5 गुणा अधिक रकम प्राप्त गरेको बताउनु भएको छ। बेंगलुरूमा विकसित भारत संकल्प समावेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कर्नाटकले केन्द्रबाट करको हिस्साको रूपमा लगभग 4 लाख करोड रुपियाँ प्राप्त गरेको उल्लेख गर्नुभयो। उहाँले कर्नाटकले केन्द्रबाट पर्याप्त सहयोग नपाएको राज्य सरकारको आरोपलाई पनि खारेज गर्नुभयो। श्रीमती सीतारमणले राष्ट्रिय राजमार्ग, रेलवे परियोजनाहरू र बेंगलुरू चेन्नई औद्योगिक करिडोर परियोजनाको निर्माणको लागि राज्यलाई पर्याप्त रकम विनियोजन गरिएको उल्लेख गर्नुभयो। उहाँले नवीकरणीय ऊर्जा परियोजनाहरूको लागि पनि रकम उपलब्ध गराइएको बताउनुभयो। वित्त मन्त्रीले कर्नाटकका जनताले जनधन योजना, मुद्रा ऋण, आयुष्मान भारत, जल जीवन मिशन, उज्ज्वला योजना, किसान सम्मान निधि र जन औषधि केन्द्रहरू जस्ता योजनाहरूबाट पनि लाभान्वित भएको बताउनुभयो। ओडिसामा 3 दिवसीय राजा महोत्सव आज पाहिली राजा उत्सवको साथमा सुरु भएको छ। यो महोत्सव मनसुन अनि ओडिसा ओडिया महिना आषाढको आगमनको प्रतीक हो। धरती माताप्रति श्रद्धाको प्रतीक यो महोत्सव राज्यको समृद्ध कृषि परम्पराहरूलाई प्रतिबिम्बित गर्दछ। राज्यको ग्रामीण अनि सहरी क्षेत्रहरूमा उत्सवको वातावरण बनिरहेको छ भने सबै आयुवर्गका मानिसहरू उत्साहपूर्वक यसमा सामेल भइरहेका छन्।
3: राज्य के सबसे पसंदीदा सांस्कृतिक त्योहार का नाम रजस्वला से आया है, जो इस मान्यता को दर्शाता है कि महिलाओं की तरह धरती भी आराम और नई ऊर्जा पाने के दौर से गुजरती है। उड़ीसा के हर घर में त्योहार के खास पकवाने जैसे पोड़ पीठा, अरीसा पीठा, चकोली पीठा और मसूर रजा पान की खुशबू फैली हुई है। राजा नारित्व और प्रकृति तथा जीवन को बनाए रखने वाली उसकी प्रक्रियाओं के प्रति उड़ीसा के गहरे सम्मान का एक अनोखा उत्सव है। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
1: प्रवर्तन निदेशालयको उजुरीपछि अमेरिका स्थित एक संस्था र अन्य 6 जना व्यक्ति विरूद्ध मुद्दा दर्ता गरिएको छ। विदेशी डेबिट कार्ड प्रयोग गरेर भारतमा विदेशी कोष अवैध रूपमा प्रयोग गरिएको आरोप लगाइएको छ। यस विषयमा भारतीय न्याय संहिता र गैर कानूनी गतिविधियां रोकथाम अधिनियम अन्तर्गत बेंगलुरूको कोथानुर पुलिस स्टेशनमा मुद्दा दर्ता गरिएको छ। इडी अनुसार अनुसन्धानले नोभेम्बर 2025 अप्रेल 2026 नियमहरूको उल्लङ्घनमा लगभग 92 करोड 55 लाख रुपियाँ प्रयोग भएको पत्ता लगाएको छ। एजेन्सीले यी कोषहरू विदेशी डेबिट कार्ड प्रयोग गरेर निकालिएको र विभिन्न स्थानहरूमा खर्च गरिएको बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खोल्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर। हर घर सूर्य घर।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। झारखण्डमा पछिल्लो 24 घण्टामा चट्याङ लागेर 7 जनाको मृत्यु भएको छ। मृत्यु

0: मा तीन महिला र एक बच्चा रहेका छन्। मृत्यु हुनेमा राँचीका दुईजना र गढवा जिल्लाका दुईजना रहेको पुलिसले जनाएको छ। मृत्यु हुनेमा गिरिडीह, चतरा र सराईकेला खरसावाका रहेका छन्। मृतकको शव पोस्टमार्टमका लागि पठाइएको छ। श्रीलङ्काको कोलम्बोमा आज 5,000 भन्दा बढी नर्तक तथा नर्तकीहरूले भरतनाट्यमको सामूहिक प्रस्तुति दिएर ऐतिहासिक सांस्कृतिक उपलब्धि हासिल गरेका छन्। यस सामूहिक प्रस्तुतिलाई गिनिज विश्व रेकर्डमा दर्ता गरियो।
1: कोलंबो के गोल्फेस ग्रीन में आज इतिहास रचा गया। 5,000 से अधिक भरतनाट्यम कलाकारों ने एक साथ प्रस्तुति देकर दुनिया की सबसे बड़ी भरतनाट्यम नृत्य कक्षा का एक नया गिनीज वर्ल्ड रिकॉर्ड स्थापित किया। रंग, लय और परंपरा के अद्भुत संगम ने पूरे वातावरण को सांस्कृतिक उत्सव में बदल दिया। महीनों की तैयारी के बाद साकार हुए इस ऐतिहासिक आयोजन ने भारतीय शास्त्रीय नृत्य की वैश्विक लोकप्रियता को नई ऊंचाई दी है। इस उपलब्धि के लिए गिनीज वर्ल्ड रिकॉर्ड का प्रमाण पत्र भारतीय उच्चायुक्त संतोष झा ने कलाकारों और आयोजकों का प्रतिनिधित्व करते हुए प्राप्त किया। भारत और श्रीलंका के सांस्कृतिक संबंधों को और सशक्त बनाने वाला ये आयोजन कला और विरासत की एक अविस्मरणीय मिसाल बन गया है। अहमद मुईन फारूकी, आकाशवाणी समाचार, कोलंबो।
0: सरकारले प्रख्यात अर्थशास्त्री प्रोफेसर अलक एन शर्मालाई श्रम तथ्याङ्क सम्बन्धी उच्च स्तरीय तकनिकी विशेषज्ञ समितिको अध्यक्षमा नियुक्त गरेको छ। यो समितिले देशको रोजगार र श्रम बजारसँग सम्बन्धित तथ्याङ्कको समीक्षा गर्नेछ र त्यस्ता तथ्याङ्कलाई अझ सठिक, व्यापक र समय सापेक्ष बनाउन उपायहरू सुझाव दिनेछ। समितिले भारतको विकसित हुँदै गइरहेको श्रम बजारको पनि अध्ययन गर्नेछ। प्रोफेसर शर्मा हाल मानव विज्ञान विकास संस्थानका निर्देशक हुनुहुन्छ। रोजगार, श्रम, गरिबी र विकाससँग सम्बन्धित क्षेत्रमा उहाँसँग 40 वर्षभन्दा बढीको अनुभव रहेको छ। सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्री जितन राम माझी अनि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले भोलि बिहारको गया जिल्लाको खिजर सरायमा एक नयाँ टेक्नोलोजी सेन्टरको आधारशिला राख्नुहुनेछ। दक्षिण बिहार तथा मगध क्षेत्रमा इकोसिस्टमलाई बलियो बनाउनका लागि यो सेन्टर 170 करोड रुपियाँको निवेशले बनाइएको छ। एमएसएमई मन्त्रालयले बताए अनुसार यो टेक्नोलोजी सेन्टर बिहार सरकारद्वारा उपलब्ध गराइएको 20 एकर जमिनमा बनाइनेछ। यो सेन्टरले इन्जिनियरिङ र वस्त्र परीक्षण सहित प्रमुख क्षेत्रहरूको आवश्यकतालाई पूरा गर्नेछ र एडभान्स म्यानुफ्याक्चरिङ सुविधाहरू, टेक्निकल सपोर्ट तथा इन्डस्ट्री ओरिएन्टेड ट्रेनिङ प्रोग्राम उपलब्ध गराउनेछ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रमाको अत्यधिक चिसोबाट चन्द्रमाको ल्यान्डरलाई जोगाउन डिजाइन गरिएको उन्नत कृत्रिम ताप प्रणाली विकास गर्न परमाणु ऊर्जा विभागसँग सहकार्य गर्नेछ। वैज्ञानिक अनि औद्योगिक अनुसन्धान परिषद तथा स्टार्टअप उद्यमिता सम्मेलनद्वारा बेंगलुरूमा आयोजित स्टार्टअप उद्यमशीलता सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै इसरो प्रमुख वी नारायणनले सौर्य ऊर्जाबाट चल्ने चन्द्रयान 3 विक्रम ल्यान्डर चन्द्रमामा केवल चन्द्रदिन सक्रिय रहेको उल्लेख गर्नुभयो। इसरोले अब 200 दिनसम्म चन्द्रमामा सञ्चालनमा रहन सक्ने ल्यान्डर विकास गर्न परमाणु ऊर्जा विभागसँग काम गरिरहेको छ। यो ल्यान्डर प्रतिकूल परिस्थितिमा काम गर्न डिजाइन गरेको कृत्रिम हिटरहरूले सुसज्जित हुनेछ। मौसम विभागले आगामी 2-3 दिनमा कर्नाटक, तेलंगाना, आन्ध्र प्रदेशका बाँकी भागहरू, ओडिसाका र दक्षिण छत्तीसगढका केही भागहरूमा दक्षिण पश्चिम मनसुन अगाडि बढ्नका लागि अनुकूल अवस्थाको पूर्वानुमान गरेको छ। मौसम विभागले आज पूर्वोत्तर क्षेत्र, अण्डमान र निकोबार टापुहरू, केरला, माहे, ओडिसा, तमिलनाडु, पुडुचेरी र कराईकलका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भोलि मध्य प्रदेश, तेलंगाना र पश्चिम राजस्थानमा मेघगर्जन सहित आँधीबेहरी आउने सम्भावना छ। विभागले आज आन्ध्र प्रदेश, बिहार, छत्तीसगढ, हिमाचल प्रदेश, जम्मू कश्मीर र लद्दाख, झारखण्ड, महाराष्ट्र, उत्तराखण्ड, आन्तरिक कर्नाटक र पश्चिम बंगालमा बिजुली र तेज हावासँगै वर्षा हुने अनुमान गरेको छ। यसैबीच आज महाराष्ट्रका केही भागहरूमा गर्मीको लहरको अवस्थाको अनुमान गरिएको छ। तटीय आन्ध्र प्रदेश र कोंकण र गोवामा पनि भोलिसम्म गरम र आर्द्र मौसम रहने सम्भावना छ। आइसिसी महिला टी20 क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तान बीच भिडन्त हुनेछ। खेल बर्मिङ्गमको एजवास्टनमा साँझ 7 बजे सुरु हुनेछ। भारतले पाकिस्तान विरुद्ध खेलेका 16 मध्ये 13 खेल जितेको छ। अस्ट्रेलियाले फिफा विश्वकप 2026 ग्रुप डीको पहिलो म्याचमा तुर्कीलाई 2-0 पराजित गरेको छ। अस्ट्रेलियाका नेस्टोरी इरनकुन्डा र कार्नर मेटकाफले एक एक गोल गरे। अमेरिकाको न्यू जर्सीमा फिफा विश्वकप 2026 ग्रुप सीको म्याचमा आज स्कटल्याण्डले हेत्तीलाई 1-0 पराजित गर्यो। स्कटल्यान्डलाई जितको यो उपलब्धि 28 वर्षको पर्खाइपछि प्राप्त भएको छ। यो समाचार युट्युबमा @AIR कोर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमान्युएल मेक्रोनसँगै नाइसमा इन्डिया इनोभेट्सको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री

यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार दिपेन्द्र प्रधान। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले आज निसमा इन्डिया इनोभेट्स कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी आगामी 16 जुनको दिन दार्जिलिङ जिल्लाको खरसाङमा आउनुहुनेछ। सिलगढीको प्रधाननगरका संस्थापक स्वर्गीय पुण्यप्रसाद प्रधान तथा गुरुङ बस्तीका संस्थापक स्वर्गीय बागवीर गुरुङको शालिगको अनावरण आज राज्य पर्यटन मन्त्री शङ्कर घोषको बाहुलीबाट गरियो। अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा इन्डियन रेडक्रस सोसाइटी खरसाङ शाखाले आज श्री सत्यसाई खरसाङ समिति भवनमा रक्तदान शिविर आयोजना गरियो। फिफा विश्वकपमा आज जर्मनीले अमेरिकाको ह्युस्टनमा क्युरेसा विरुद्ध खेल्नेछ। खेल भारतीय समय अनुसार राति 10:30 सुरु हुनेछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले आज निसमा इन्डिया इनोभेट्स कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। भारत फ्रान्स नवप्रवर्तन वर्षको एक भागको रूपमा आयोजित यस कार्यक्रममा विभिन्न देशका शीर्ष नवीन स्टार्टअपहरू र उद्यम पुँजीपतिहरूको सहभागिता देखियो। कार्यक्रममा उन्नत कम्प्युटिङ, अर्धचालक, कृत्रिम बुद्धिमत्ता र क्वान्टम प्रविधि, अन्तरिक्ष, स्वच्छ ऊर्जा र जैव प्रविधि सहित 13 प्रमुख क्षेत्रहरूमा नवप्रवर्तन प्रदर्शन गरिएको थियो। यस अवसरमा बोल्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र फ्रान्स बीचको बलियो सम्बन्धमाथि प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि धेरै देशहरू बीच व्यापार र रणनैतिक सहयोग अवस्थित भए पनि केही सम्बन्धहरू मात्र साझा दृष्टिकोण र साझा हितद्वारा सञ्चालित छन्। प्रधानमन्त्रीले भारत फ्रान्स साझेदारीलाई पारम्परिक विश्वास, साझा मूल्य मान्यता र भविष्यको लागि साझा दृष्टिकोणमा आधारित स्थायी बन्धनको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, नवप्रवर्तन, प्रविधि र भारतका युवाहरूको आकांक्षाले देशको विकासलाई गति दिइरहेको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले फ्रान्समा यो विशेष पहल आयोजना गर्न फ्रान्सको लागि सम्मानको कुरो रहेको बताउनुभयो। उहाँले भन्नुभयो,

0: विश्वले भारतलाई केवल अपार प्रतिभाले सम्मान राष्ट्रको रूपमा मात्र नभएर नवप्रवर्तनको केन्द्र र प्रविधिको क्षेत्रमा क्रान्तिकारी शक्तिको रूपमा पनि हेर्ने गर्छ। राष्ट्रपति म्याक्रोनले भारतका अग्रणी स्टार्टअप र नवप्रवर्तकहरूलाई प्रदर्शन गर्न र विश्वव्यापी लगानीकर्ता र उद्यमीहरूसित साझेदारीलाई बढावा दिन साझेदार देशको रूपमा छनौट हुन फ्रान्सको लागि गर्वको कुरो रहेको बताउनुभयो। राज्यको मुख्यमन्त्री शुभेन्दु अधिकारी आगामी 16 जुनको दिन दार्जिलिङ जिल्लाको खरसाङमा आउनुहुनेछ। प्राप्त जानकारी अनुसार खरसाङको चानमारी सेना मैदानमा हेलिकप्टरद्वारा मुख्यमन्त्री बिहान आउनुहुनेछ र त्यहाँबाट गोथल्स जानुहुनेछ। गोथल्समा प्रशासनिक बैठक तथा विभिन्न हितधारकहरूसित भेट गर्नुहुनेछ। मुख्यमन्त्री बनेपछि यो श्री अधिकारीको पहिलो दार्जिलिङ पहाड भ्रमण हुनेछ। उहाँको यस भ्रमणमा पहाडको विकास तथा अन्य समस्या समाधान विषयहरूमा गहन छलफल गरिने सूत्रहरूले जनाएका छन्। राज्यका ग्रामीण विकास तथा पञ्चायती राज मन्त्री श्री दिलीप घोषसित गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले हिज दार्जिलिङमा भेट गरे। मन घिसिङले जनाएअनुसार दुवै बीचको भेटघाटमा दार्जिलिङ पहाडका वर्तमान परिस्थिति, विकास र दीर्घकालिक समस्या समाधान विषयमा कुराकानी गरियो। मन घिसिङ अनुसार पहाड, तराई र डुवर्सको जनआकांक्षाहरू तथा राजनैतिक समाधानका विषयहरूबारे छलफल गरियो। उहाँले पहाडको विकास, जनहितका मुद्दाहरू अनि पञ्चायती राज व्यवस्था सुदृढीकरण, पशुधन संरक्षण तथा ग्रामीण विकासका मुद्दाहरूमाथि श्री घोषसित सार्थक चर्चा भएको बताएका छन्। हिज साँझ गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पनि श्री दिलीप घोषको दार्जिलिङमा स्वागत गर्नुभयो। श्री घोष र विमल गुरुङ बीच पहाडको राजनैतिक परिवेश, समस्या समाधानका उपायहरू तथा जिटिए सम्बन्धित विषयहरूमा विचार विमर्श भएको गोजमुमो सूत्रहरूले बताएका छन्। आज गोर्खा जनमुक्ति मोर्चाका नेता रोशन गिरीले पनि मन्त्री दिलीप घोषसित भेट गर्नुभयो। दुवै बीच क्षेत्रका मानिसहरूको जनभावनाबारे छलफल गरियो। श्री घोष 3 दिवसीय दार्जिलिङ जिल्ला भ्रमणमा 12 जुनको दिन सिलगढी आउनुभएको हो। पश्चिम बङ्गालमा अपराध जाँच विभाग सिआइडीले तृणमूल कङ्ग्रेस विधायकहरूको हस्ताक्षर जालसाजी मामलामा पार्टी सांसद अभिषेक बन्दोपाध्यायसित सोधपुछ गरिरहेको छ। अभिषेक आज कोलकातामा सिआइडी मुख्यालय भवनी भवन पुगेका छन्। कलकत्ता उच्च न्यायालयको आदेशमा सिआइडीले यस मामलाको जाँच गरिरहेको छ। आरोप छ राज्य विधानसभा चुनावपछि विपक्षका नेताको चयनको लागि अभिषेक बन्दोपाध्यायले तृणमूल कङ्ग्रेसका नवनिर्वाचित विधायकहरूको हस्ताक्षरमा जालसाजी गरेका छन्। अभिषेक ब्यानर्जीसित गत शुक्रबार पनि यस मामलामा सोधपुछ गरिएको थियो। पश्चिम बङ्गालका पर्यटन तथा संसदीय कार्यमन्त्री शङ्कर घोषले आज सिलगढीको प्रधान नगरको संस्थापक स्वर्गीय पुण्य प्रसाद प्रधान अनि गुरुङ बस्तीको संस्थापक स्वर्गीय बागवीर गुरुङको शालिग अनावरण गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै डाक्टर शङ्कर घोषले भन्नुभयो, प्रधान नगर र गुरुङ बस्तीको स्थापना र नामकरणको इतिहास वर्तमान पिँढीले जान्ने अवसर पाउनेछन्। इतिहासको संरक्षणका लागि यो एउटा राम्रो पहल हो भनी उहाँले भन्नुभयो।
1: भानुभक्त समितिलाई धन्यवाद। यस्तो दुईजनाको महानुभव हाम्रो गुरुङ बस्तीको फाउन्डर बागवीर गुरुङ अरू प्रधान नगरको फाउन्डर पुण्य प्रसाद प्रधान, यो दुईजना महानुभवको मूर्ति एउटा मेसेज पनि छ कि यो मूर्ति हेरेर सबैको यो पनि थाहा हुन्छ कि हाम्रो गुरुङ बस्ती अरू प्रधान नगरको नाम को के कारण थियो, यो विषय लिए चर्चा पनि हुन्छ। एउटा हिस्ट्रीको रियालिटीमै लाउनुको जो कोसिस भानुभक्त समिति नै गर्यो, म धन्यवाद दिन चाहन्छु।
0: यस अवसरमा राज्यका गृह तथा पार्वतीय मामला राज्य मन्त्री विशाल लामा उपस्थित हुनुहुन्थ्यो। आफ्नो सम्बोधनमा उहाँले यसलाई प्रशंसनीय कार्य बताउनुभयो। सिक्किमको मुख्यमन्त्रीको प्रतिनिधिको रूपमा सल्लाहकार जेकब खालिङ पनि उपस्थित थिए। खरसाङका विधायक सोनम लामा, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङ तथा आइजिजेएफ अध्यक्ष अजय एडवर्ड पनि यस समारोहमा उपस्थित थिए। भानुभक्त समितिको प्रयासमा यी शालिगहरूको निर्माण गरिएको हो। आज धेरै सङ्ख्यामा उपस्थित मानिसहरूको भेलामा यी शालिगहरूको अनावरण गरिएको हो। तृणमूल कङ्ग्रेसका 20 सांसदहरूले आज नयाँ दिल्लीमा केन्द्रीय मन्त्री तथा भाजपाका वरिष्ठ नेता भूपेन्द्र यादवको घरमा गएर उहाँसित भेटवार्ता गरेका छन्। टिएमसीका बागी सांसद काकोली घोषको नेतृत्वमा यी सांसदहरूले बीजेपी नेता भूपेन्द्र यादवसित

0: विधायक रहेका अनि पूर्व राज्यमन्त्री मानस भुइँयाले तृणमूल कंग्रेसको प्राथमिक सदस्यताबाट राजीनामा दिनुभएको छ। पार्टी प्रमुख ममता ब्यानर्जीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उहाँले तृणमूल कंग्रेस आफ्नो राजनैतिक मूल्य मान्यता र सिद्धान्तहरूबाट टाढा जाँदै गरेको बताउनु भएको छ। स्मरण रहोस्, मानस भुइँयाले 2016 भारतीय राष्ट्रिय कंग्रेससितको लामो राजनैतिक यात्रा त्यागेर तृणमूल कंग्रेसमा प्रवेश गरेका थिए। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। आज विश्व रक्तदाता दिवस हो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले विश्व रक्तदाता दिवसको अवसरमा स्वैच्छिक रूपमा रक्तदान गर्न मानिसहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले रक्तदान व्यक्तिलाई नयाँ जीवन दिने सबैभन्दा प्रभावकारी र महान अवसर भएको बताउनु भएको छ। उहाँले रक्तदानको महत्त्वको बारे जागरूकता जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। यस वर्षको विश्व रक्तदाता दिवसको विषयवस्तु मानवता कि एक बुन्द रक्तदान गरे जीवन बचाए रहेको छ। अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा आज इन्डियन रेडक्रस सोसाइटी खरसाङ शाखाले यहाँको श्री सत्यसाई खरसाङ समिति भवनमा एक कार्यक्रमको आयोजना गरेको छ। इन्डियन रेडक्रस सोसाइटी खरसाङका सचिव विजय सिंह सिन्चुरीले सञ्चालन गरेको कार्यक्रममा खरसाङ ब्लड ब्याङ्कका मेडिकल अफिसर डाक्टर पार्थ कुण्डु पोद्दारले अन्तर्राष्ट्रिय रक्तदाता दिवस बारे जानकारी गराउनुभयो। उहाँले रक्तदान गर्नुको महत्व र यसको लाभ बारे पनि जानकारी दिनुभयो। यसै अवसरमा एक रक्तदान शिविरको पनि आयोजना गरिएको थियो, जसमा 14 पुरुष अनि 11 महिला गरी मोठ 25 जनाले स्वेच्छापूर्वक रक्तदान गरेका छन्। यस रक्तदान शिविरलाई सञ्चालन गर्नको निम्ति खरसाङ ब्लड ब्याङ्कबाट कर्मचारीहरू उपस्थित रहेका थिए। यस कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्था तथा समाज अनि विद्यालयका प्रतिनिधिहरू, शिक्षक शिक्षिकाहरू, विद्यार्थीहरू तथा रेडक्रस सोसाइटी खरसाङका प्रतिनिधि अनि सदस्यहरू उपस्थित थिए। आगामी 16 जुलाईमा सिलगढीको इस्कन मन्दिरमा हुने जगन्नाथ रथ यात्राको तयारी सुरु भएको छ।
2: आज परम्परागत अनुष्ठान प्रार्थना र शुभ आह्वान समारोहको साथमा कार्यक्रमको औपचारिक उद्घाटन गरियो। बङ्गलादेशबाट आउनुभएको भक्ति विनय स्वामी महाराजको यस अवसरमा विशेष रूपमा उपस्थिति रहेको थियो। इस्कन मन्दिरका अध्यक्ष अखिल आत्मा प्रिया प्रभु लगायत धेरै भक्तजनहरूले पनि कार्यक्रममा भाग लिएका थिए। भक्ति गीत, हरिनाम संकीर्तन र विशेष आरती मार्फत भगवानको पूजा गरिएको थियो। इस्कनका नामकृष्ण दास प्रभुले रथयात्राको लागि रथ निर्माण र सजावटको काम सुरु भइसकेको बताउनुभयो। विशाल काठको रथलाई रङ, बत्ती र अन्य आकर्षक सजावटले सजाइनेछ। रथयात्राको दिन भगवान जगन्नाथ, बलराम र सुभद्रालाई बोकेको रथले सिलगढी सहरको मुख्य सडकको परिक्रमा गर्नेछ। हजारौँ भक्तजनहरूले जुलुसमा भाग लिने अपेक्षा गरिएको छ। प्रशासनले कार्यक्रमको लागि सुरक्षाको विशेष व्यवस्था गर्नेछ। सन्ध्या शर्मा, आकाशवाणी समाचार, खरसाङ।
0: डाबग्राम फुलबारी निर्वाचन क्षेत्रकी भाजपा विधायक शिखा च्याटर्जीले आज फुलबारी बाइपासमा अवैध टोल उठाइएको विरुद्ध कार्यवाही गर्दै व्यक्तिगत रूपमा स्थलगत भ्रमण गर्ने क्रममा सङ्कलन प्रक्रियामा रोक लगाउनुभयो। उहाँले फुलबारी बाइपासदेखि फुलबारी घोषपुकुर सडकसम्मको खण्डमा सिलगढी जलपाइगढी विकास प्राधिकरणको नाममा विभिन्न प्रकारका वाहनहरूबाट अवैध रूपमा टोल उठाइएको आरोप लगाउनुभयो। विधायक च्याटर्जीले भन्नुभयो, अवैध रूपमा पैसा सङ्कलन भइरहेको गुनासोहरू उहाँकोमा आइरहेकोले यो कार्यवाही गरिएको हो र भविष्यमा टोल सङ्कलन पुनः सुरु गर्ने प्रयास गरिएमा कडा कार्यवाही गरिनेछ। भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले कालेबुङको पर्यटकीय स्थल डेलोमा घटेको घटनाको घोर विरोध गर्नुभएको छ। उहाँले डेलो घटना विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपाको नाम गरेर धम्काउने व्यक्तिको विषयमा आफूहरूले राज्य भाजपा कमिटीमा सोधपुछ गरेको तर यी व्यक्ति भाजपा

0: नभएको बताउनु भएको छ। यस व्यक्तिले भाजपाको नाम प्रयोग गरेर सरकारी कर्मचारी साथै जनतालाई धम्काउने काम गर्छ भने यो सहन नगरिने श्री लामाले बताउनुभयो। श्री लामाले यस घटनालाई लिएर यस व्यक्ति विरुद्ध भाजपाले कालेबुङमा प्राथमिकी दर्ता गरेको जानकारी दिनुभयो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट खरसाङमा भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको सामूहिक भवनको उद्घाटन गरिएको छ। यो भवन खरसाङ सिँचाइ एवं जलपथ विभागद्वारा आज भूतपूर्व सैनिक वेलफेयर सोसाइटीको निम्ति सामूहिक भवनको औपचारिक उद्घाटन गरिएको हो। विश्वकप फुटबल 2026 आज अमेरिकाको ह्युस्टनमा ग्रुप ईको म्याचमा जर्मनी अनि क्युरसा बीच भिडान्त हुनेछ। भारतीय समयअनुसार यो म्याच राति 10:30 सुरु हुनेछ। विश्वकपमा आज हुन गइरहेको अर्को म्याचमा ग्रुप एफमा रहेका नेदरल्यान्ड अनि जापान एक अर्का विरुद्ध खेल्नेछन्। यो म्याच भारतीय समयअनुसार राति 1:30 सुरु हुनेछ। भारतीय समयअनुसार आज बिहान 9:30 भएको एउटा म्याचमा अस्ट्रेलियाले तुर्कीलाई 0 विरुद्ध 2 गरेर पराजित गरेको छ। भारतीय समयअनुसार बिहान 6:30 स्कटल्यान्ड अनि हेती बीच भएको म्याचमा स्कटल्यान्डले हेतीलाई 1-0 पराजित गरेको छ। यस्तै प्रकारले भारतीय समयअनुसार आज बिहान 3:30 ब्राजिल अनि मोरक्को बीच भएको रोमाञ्चक म्याच 1-1 बराबरीमा रह्यो। विश्वकप फुटबल प्रतियोगिता देश विदेश साथै दार्जिलिङ पहाडमा पनि धेरै लोकप्रिय रहेको छ। पहाडका वृद्ध वरिष्ठ साथै युवा वर्गमा पनि फुटबल खेल धेरै मनपर्दो रहेको छ भने विशेष गरी विश्वकप फुटबल धेरै समय अघिदेखि अति लोकप्रिय प्रतियोगिता हो। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले आज निसमा इन्डो इनोभेट्स कार्यक्रमको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। अन्तर्राष्ट्रिय रक्त दिवसको अवसरमा इन्डियन रेडक्रस सोसाइटी खरसाङ शाखाले आज श्री सत्य साई खरसाङ समिति भवनमा रक्तदान शिविर आयोजना गरेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
1: आकाशवाणी सिलीगुडी अनुष्ठान सुनछेन मोबाइलेर माध्यमे न्यूज अन एआईआर एपे। এখন শুনবেন ডুয়ার্স দর্পণ।